0: גילה גילה גילה דל גילה גילה מילה מילה מילה כוי מילה מילה.
1: माफ करना, मैं अदनान समी नहीं हूँ, अब सुनिए अदनान समी का ये खूबसूरत सा गाना।